0: पहले, और मैं कहूं असल खजाना ये है, और वो कहे असल खजाना ये है, किसकी बात सही है? एक तरह से दोनों की बात सही है, लेकिन दोनों की बात गलत भी है। एक खजाना ये है और एक खजाना ये है। ये भी हो सकता है कि वो मेरे खजाने को देखे, मेरे मोती को देखे, क्योंकि ये तो बस सही है, लेकिन असल चीज ये है, मेरे नजदीक बेहतर खजाना ये वाला है। ये भी मुमकिन है, ये अन मुमकिन है। इस सेमिनार में जिन चीज़ों के बारे में मैं कुरान के मुताबिक जो बातें आपके सामने पेश करूंगा, उनका ताल्लुक ज़्यादातर 90% मेरे नज़दीक ऐसी चीज़ों से है जो वक्त के साथ बदलेंगी नहीं। जैसे आपको मालूम होगा, आजकल कुरान के मौजज़े के बारे में जब बात होती है तो कहा जाता है कुरान में जदीद साइंस से मुताल्लिक मौजज़ात हैं। आपने सुना होगा कि कुरान में ऐसी ऐसी बातें हैं जो उस वक्त किसी को मालूम नहीं थी, अब साइंस की तरक्की की वजह से हमें मालूम है। तो कुरान का असल मौजजा क्या बताया जाता है? साइंस, राइट? द साइंटिफिक मिरेकल ऑफ द कुरान। अब उसमें मसला ये है कि साइंस अभी भी बदल रही है, अभी भी तरक्की कर रही है, और हो सकता है आज से 10 साल बाद कोई नई इजाद आए, या कोई नया इक्तशाफ हो, कोई नई डिस्कवरी आए, और जो थ्योरी हम समझते थे कि सही है वो गलत साबित हो जाए। एक ज़माने में न्यूटन हक था, फिर आइंस्टाइन हक हुआ, थ्योरी तो बदल गई ना। अब जब एक दफ़ा थ्योरी बदल गई, अब पुरानी थ्योरी से आपने कुरान को जोड़ दिया कि कुरान का मौजज़ा इस थ्योरी के साथ है, आगे जाके वो थ्योरी गलत साबित हो गई, मसला तो खड़ा हो गया ना। ये क्या होता है कि हम कुरान का मौजज़ा कुरान से बाहर ढूंढते हैं, ठीक है ना? तो कुरान के दो तरह के मौजज़े हैं। एक कुरान जो बाहर की बात कर रहा है, उससे कभी मौजज़ा साबित हो सकता है, मैं उसका इनकार नहीं कर सकता, करता वो हो सकता है, लेकिन एक कुरान का मौजज़ा है उसके अंदर ही, उसको बाहर जाने की ज़रूरत नहीं, उसके अंदर ही है। और जो उसका अंदरूनी मौजज़ा है ना, वो चाहे 1 सदी में हो या 20वीं सदी में हो या 30वीं सदी में हो, उसमें कोई फ़र्क ही नहीं आना। मेरे नज़दीक कुरान का जो असल मौजज़ा है ना, वो उसके अंदर है, और उसके बाहर जो मौजज़ात हैं वो आते रहेंगे, और शायद उनमें कोई हक हो, शायद बाद में कोई बात गलत साबित हो जाए, हो सकता है उसमें इम्कान है गलती का, लेकिन जो अंदरूनी मौजज़ा है ना, उसमें कोई गलती का इम्कान नहीं है। बात अभी तक समझ में आ रही है? ठीक है, अब थोड़ी सी बात हम आज इस पहले सेशन में, मैं आपसे फातिहा के बारे में कुछ बात करूंगा। इस सेशन में सिर्फ अल्हम्दुलिल्लाह तक, अगर मुमकिन हुआ सिर्फ अल्हम्दुलिल्लाह तक बात करेंगे, बाकी बाद में। पहली बात यह समझ लें कि हमारे यहाँ फातिहा के बारे में इख्तिलाफ है कि इसकी पहली आयत या तो बिस्मिल्लाहिर्रहमानिर्रहीम है या अल्हम्दुलिल्लाह है। और आप देखेंगे कि अगर मुख्तलिफ ममालिक में आप सफ़र करते हैं तो कुछ मज़ाहिब में, कुछ फुकहा के नज़दीक, क्योंकि बिस्मिल्लाह फातिहा का हिस्सा है, तो आप किसी मस्जिद में जाके मगरिब की नमाज़ में शिरकत करोगे तो इमाम अल्लाहु अकबर कहने के बाद अल्हम्दुलिल्लाह से शुरू नहीं करेगा, कहाँ से शुरू करेगा? बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। और हमारे देसियों को लगेगा, ओह ये क्या हो रहा है यार, बिस्मिल्लाह ज़ोर से क्यों? क्योंकि उनके यहाँ बिस्मिल्लाह फातिहा का हिस्सा है। और ये इख्तिलाफ़ हमारे मुफस्सिरून में भी था, क्या बिस्मिल्लाह फातिहा का हिस्सा है? फिर एक और अख्तिलाफ था, क्या बिस्मिल्लाह हर सूरत का हिस्सा है या हर सूरत से अलग है? उस बहस में बहुत देर लग जाएगी, और अगर हमने बिस्मिल्लाह पर आज बात की तो उसी में 2-3 घंटे लग जाएंगे। लेकिन मैं अपनी राय आपके सामने रख रहा हूँ खुल के। मेरे नज़दीक ज़्यादा कवी दलील ये है कि बिस्मिल्लाह फातिहा का हिस्सा नहीं है, और इसकी तायद में कुछ दलील कुरान के अंदर भी है और उसके बाहर भी। एक मशहूर हदीस है जिसमें हदीस कुदसी है, जो आम तौर पर इस सूरत की तफसीर में हवाला उसका दिया जाता है, कि जब अल्लाह का बंदा फातिहा पढ़ता है तो एक एक आयत के बाद अल्लाह ताला उसका जवाब देता है, ठीक है? सो इफ क़ाल अल-अब्द अल्हम्दुलिल्लाह हमीदनी रब्बी, जवाब में अल्लाह ताला कहते हैं मेरे रब ने मेरी हमद की। तो उस हदीस में जो पहली आयत का जिक्र है वो क्या है? अल्हम्दुलिल्लाह, बिस्मिल्लाह नहीं है, अल्हम्दुलिल्लाह है। तो वहां से भी एक बारीक सी दलील मिल गई कि शायद قوی دلیل یہی ہے کہ فاتحہ کہاں سے شروع ہوتی ہے؟
1: الحمدللہ سے. اچھا چلیں الحمدللہ پہ آج تھوڑی سی بات کرتے ہیں.
0: حمد کا مطلب کیا ہے کسی کو پتا ہے؟
1: آپ لوگوں سے پوچھ رہا ہوں, کوئی ہاتھ اٹھانے کی ضرورت نہیں ہے. ڈیموکریسی, دو چیزیں. عام طور پہ ہم ترجمہ کرتے ہیں تعریف, لیکن اصل میں دو چیزیں ہیں. تعریف, آپ صحیح کہہ رہے ہو, تعریف اور شکر دو چیزیں ہیں. اچھا,
0: عربی میں تعریف کے لیے لفظ ہے مدح.
1: مدح اردو میں مدح کرنا, مدح اور ثنا, اس کو بھی ہم ثنا اردو میں بھی استعمال کرتے ہیں. اور شکر کے لیے لفظ ہے شکر.
0: اگر کہا جاتا الشکر للہ تو کیا چیز رہ جاتی؟
1: شکر آ جاتا, تعریف رہ جاتی.
0: اگر کہا جاتا المدح للہ, الثناء للہ,
1: اللہ کے لیے ثنا ہے, اللہ کے لیے تعریف ہے, اللہ کے لیے مدح ہے, کیا رہ جاتا؟ شکر رہ جاتا.
0: لیکن اب ان دونوں کا فرق بھی تھوڑا سا سمجھ لیں, پھر آگے بات کرتے ہیں. دیکھیں, اگر آپ نے کسی کا خوبصورت گھر دیکھا
1: چلتے چلتے, آپ کے بڑا خوبصورت گھر ہے, آپ نے شکر کیا, تعریف کیے؟ تعریف کیے. پاکستان کرکٹ ٹیم نے کوئی بہت اچھا میچ کھیلا ہو, انا للہ و انا الیہ راجعون, آپ اس میں تو شکر اور تعریف دونوں کرتے ہیں. خیر, کوئی اچھی گاڑی دیکھی, انسان تعریف کرتا ہے. کوئی پیارا سا بچہ دیکھا, انسان تعریف کرتا ہے. کوئی اچھے کپڑے دیکھے, اچھا کھانا کھایا, تعریف کرتا ہے. کوئی خوبصورت منظر دیکھا, کوئی پہاڑ دیکھا, تعریف کرتا ہے.
0: لیکن شکر اور جگہ ہوتا ہے, اور جس چیز کی آپ تعریف کرتے ہیں لازمی نہیں کہ اس کا آپ شکر کریں.
1: اگر آپ ایک بچے کی, کیوٹ سے بچے کی تعریف کر رہے ہیں, تو آپ بچے کا شکریہ ادا نہیں کرتے, کوئی سینس نہیں بنتی. کوئی خوبصورت گاڑی ہے تو اس کی گاڑی کے پاس آ کے آپ گاڑی پہ ہاتھ رکھ کے اس کا شکریہ ادا نہیں کرتے. تعریف ضرور کر دیتے ہیں, بڑے مزے کی گاڑی, لیکن آپ اس کا شکر ادا نہیں کرو گے, شکر کی کوئی تک نہیں بنتی.
0: اسی طرح اس کا متضاد بھی صحیح ہے. کبھی کبھی ایسا ہوتا ہے کہ آپ کسی کا شکر ادا کرتے ہیں لیکن وہ تعریف کے لائق نہیں ہوتا,
1: ایسا بھی ہو سکتا ہے.
0: ابراہیم علیہ السلام کو وہی دین سکھایا گیا جو ہمیں سکھایا گیا. ہمیں کیا دین سکھایا گیا؟ انشکر لی ولی والدی کا, اپنے رب کا شکر کرو اور دونوں والدین کا شکر کرو. شکر کی بات کی ہے نا, تو جو حکم ہم پر ہے وہی ابراہیم علیہ السلام پر ہے. اب ابراہیم علیہ السلام کے والد محترم شکر کے تو مستحق ہیں,
1: والد ہے,
0: لیکن تعریف کے مستحق ہے کہ نہیں؟
1: نہ.
0: فرعون نے موسیٰ علیہ السلام کی پرورش کی محل کے اندر, اور بعد میں اپنا احسان بھی جتلایا جب موسیٰ علیہ السلام واپس آئے تھے. کہا تھا الم نربک فینا ولیدا ولبثت فینا من عمرک سنین, تمہیں اتنے عرصے ہم نے تربیت یہاں نہیں دی, کتنے سال تم نے ہمارے یہاں نہیں گزارے, کبھی تم سے کرایہ لیا تھا, کبھی تم سے کوئی معاوضہ لیا تھا؟ احسان جتلانے والی بات ہے نا. اور آ کے سے موسیٰ علیہ السلام نے بھی جواب میں کہہ دیا تھا وَتِلْكَ نِعْمَةٌ تَمُنُّهَا عَلَيَّ, یہی تو میرا ایک, یہ آپ کا ایک مجھ پر احسان ہے جو آپ نے مجھ پہ کیا. یعنی انہوں نے اس بات کا شکر کیا, یہ شکر کے الفاظ ہیں نا, آپ نے مجھ پر احسان کیا. یعنی موسیٰ علیہ السلام نے فرعون تک کا شکر تو کیا ہے, لیکن کبھی کیا نہیں کریں گے, تعریف کا تو وہ مستحق نہیں ہے, شکر کا پھر بھی مستحق ہے. بات میں یہ کہنا چاہ رہا ہوں کہ عام طور پر یہ دونوں چیزیں الگ الگ ہوتی ہیں, شکر کہیں اور جاتا ہے, تعریف کہیں اور جاتی ہے, ان دونوں کو اکٹھا نہیں کیا جا سکتا عام طور پہ.
2: پھر سوال پیدا یہ ہوتا ہے کہ جب اللہ تعالیٰ نے کہا ہے نا الحمدللہ, اور ان دونوں کو ایک ساتھ ملا دیا ہے, تو اس کا مطلب ہے جب بھی میرے منہ سے الفاظ نکلیں گے تو میرے جذبات سے دو مطالبے کیے جا رہے ہیں, جو بھی ہو رہا ہے مجھے کسی نہ کسی طرح اس کی تعریف کرنی ہے, اور پھر جو بھی ہو رہا ہے اس کی بنیاد پہ مجھے خدا کا شکر کرنا ہے. اب ہوتا کیا ہے, حالات خراب ہیں جی, اکانومی خراب ہے, بس جی الحمدللہ. اب آپ الحمدللہ
1: جب آپ کہتے ہو تو نہ ذہن میں تعریف ہوتی ہے نہ شکر ہوتا ہے، بلکہ الفاظ جو ہوتے ہیں بس اب صبر ہی کر سکتے ہیں، اور صبر کے لیے ہم نے نئی تعبیر کیا نکالی ہے، بس جی الحمدللہ. ٹھیک ہے، لیکن ہونا کیا چاہیے؟ مشکل کیا؟ اگر اللہ نے مجھے اس مشکل میں ڈالا ہے تو یہ مشکل بھی تعریف کے لائق ہے، اور اگر میں اس مصیبت سے گزر رہا ہوں تو اس میں اللہ کی کوئی نہ کوئی نعمت ہے، وہ پھر بھی میں اس کا شکر کروں گا. یہ ذہنیت ہے الحمدللہ کی، دونوں چیزوں کو کمبائن کر کے.
3: Assalamu alaikum. In Luton and its surrounding areas, it is now time for Salat al-Isha.
4: Luton aur iske mazafat mein namaz-e-Isha ka waqt hua chahta hai.
5: This azan has been sponsored by Ideal Properties. Contact us on 01582 72110 or log on to www.idealpropertiesltd.co.uk.